0: from Kenya, Asia, and around the world. This is East FM News. East FM.
1: UHC workers have announced a fresh round of nationwide protests beginning tomorrow over delayed implementation of agreements affecting their employment terms. The workers are demanding the fast-tracking of a framework to transition all healthcare workers currently engaged under the UHC program as agreed during the intergovernmental summit held in December last year. They're calling on the Ministry of Health to pay gratuities owed to all UHC staff. The Matatu Owners Association has called on the directors of the Nico Matatu Sacco to provide documents relating to the driver and conductor of the Matatu involved in the death of a KMTC student to aid in their arrest. Condemning the incident, Association Chairperson Albert Karakacha said indiscipline in the public transport sector will not be tolerated.
2: We are urging the directors of NICO to supply the document to the police so that the police can try to follow up the driver and the conductor. We are condemning whatever happened because throwing a student outside the vehicle, it is not good.
1: As schools unrest persists in Kenya, some are calling for the abolition of boarding schools. They argue that keeping learners at home would give parents more time to guide and discipline their children. Others, however, say the focus should be on addressing the root causes of indiscipline in schools.
3: And the first person that should be blamed in all this mess, ni wazazi. We, the parents, should see on what we are going to do to ensure kuwa watoto wetu wanakuwa rectified.
4: To abolish maneno ya boarding school, watoto waende nyumbani.
1: Agriculture CS Mutahi Kagwe will be participating in this year's World Farmers Organization annual meeting taking place in Nairobi from today. This forum presents an important opportunity for Kenya to engage with global agricultural leaders, share experiences, strengthen partnerships, among others. That's the news update on East FM. I'm Suzanne Kimashia.
0: This is East FM, Kenya's premier Asian mix.
5: Bemisaal Andaaz with Parveen Atom.
6: भाविनी पटेल कहती हैं कि पता क्या लिसनिंग टू योर शो एवरी डे सीरियसली वी आर ब्लेस्ड कीप इट अप पर्सनली आई फील योर डॉटर्स आर योर बेस्ट फ्रेंड्स एंड लाइक वन ऑफ द लिसनर्स सेड यू शुड गिव द नेम ऑफ योर बेस्टी एग्रीड अपनी बेस्ट फ्रेंड का नाम दीजिएगा मुझे लगता है भाविनी पटेल की तरह कि अच्छा होगा एंड हैप्पी बर्थडे From Bhavini Patel to Ritu Gupta. Kya baat hai. Ab Ritu Gupta ke liye ek aur message aaya hai Jatinder ki janib se shayad.
7: Hello PG, good morning, welcome. Monday, Hasar and Namaskar. Ritu ji nu bahut bahut janam din mubarak. Parmatma kare, good health mile na nu. Khush rehen. Ah, gaana jeevan, jeevan. वाला गाना बहुत अच्छा वा रोटी कपड़ा मकान दे विच रजिंदर नाथ गा रहा वा एक गाना साइकिलिंग रेस हो रही है स्लो स्लो थैंक यू जी
6: अच्छा जितेंद्र थैंक यू और तबस्सम काजम भट्ट ने कहा है कि ये चाम चितड़ी है अब समझ ये चाम चड़िक है चाम चगद्दर है पता नहीं कैसा नाम है ये बिचारी के लिए बैट के लिए पर हर एक का अपना है प्रोनाउंसिएशन बेमिसाल मोहम्मद रफी मेरे दुश्मन तू मेरी दोस्ती को तरसे ओनली यू कैन डू इट परवीन जी थैंक यू जी मैंने सोचा कि इतनी देर हो गई है अमीना फ्रॉम मैनचेस्टर की मैंने सुनाया नहीं था मोहम्मद रफी साहब का गाना और आपने अमीना आपने कहा है कि हैप्पी बर्थडे टू रितु गुप्ता मे यू बी ब्लेस्ड विद मैनी मोर क्या बात है
8: दिले मुस्तर मुझे एक बात बता सकता है तू किसी तौर मुझे छोड़ के जा सकता है ये तेरी भूल है मैं तेरे सबब में जिंदा हूँ मुझसा जिद्दी तो बदन तोड़ के जा सकता है जिसने इस खाक के इंसान को इज्जत दी है वही इस खाक को मिट्टी में मिला सकता है तू मेरे साथ तो है फिर भी मेरे साथ नहीं इससे बढ़कर भी मुझे कोई सता सकता है मेरे मौला मेरी तन्हाई मिटाने के लिए मेरे जैसा ही तो एक और बना सकता है मुझे मालूम है मिलना नहीं मुमकिन लेकिन तू किसी रात मेरे ख्वाब में आ सकता है अपने दिलबर के बुलावे पे बहाने कैसे وہ تو محبوب ہے جب چاہے بلا سکتا ہے، وہ جو روتے کو ہنسانے کا ہنر رکھتے ہیں، گر وہ روئیں تو انہیں کون ہنسا سکتا ہے، اپنی مرضی سے مجھے چھوڑ کے جانے والا میری یادوں کو کبھی دل سے مٹا سکتا ہے، مجھ کو جینے سے محبت نہ محبت کی حوث، میری طرح کوئی جذبوں کو سلا سکتا ہے، سیاہ بختی میں تیری ذات بھی شامل ہے علی، تو کسی طور اسے دور ہٹا سکتا ہے، دل مستر مجھے ایک بات بتا سکتا ہے، تو کسی طور مجھے چھوڑ کے جا سکتا ہے۔ تھینک یو پروین جی، امینہ فرام مانچسٹر۔
6: کیا بات ہے امینہ، واٹ اے گڈ ون۔ کیا مجھ جیسا، میری تنہائی مٹانے کے لیے کیا مجھ جیسا تو کوئی اور بنا سکتا ہے، واہ کیا بات ہے۔ اور امینہ آپ بھی بتائیے گا آپ کی برتھ ڈے کب ہے، آپ کی بھی کنٹریبیوشن ہم کیسے بلا سکتے ہیں۔ السلام علیکم شہزادی صاحبہ، ٹو آل دا لسنرز آف بے مثال، مینی مینی ہیپی ریٹرنز آف دا ڈے ٹو یو۔ ریتو گپتا فرام شبیر احمد ان لنڈن، اللہ بلیس یو ود ہیلتھ اینڈ ہیپینیس، کہا ہے پیار علی بھاٹیا۔ اور جے شری نے، جے شری آپ کا یہ میسج شاید ہندی میں ہے لیکن مینی ہیپی ریٹرنز آف دا ڈے ہے۔ اور مینی ہیپی ریٹرنز آف دا ڈے ٹو ریتو گپتا فرام نلینی آر شاہ، ہوپ یو ہیڈ اے گریٹ ویکینڈ، آئی مسڈ یو دو، یو برنگ ہیپینیس ٹو دا لسنرز فرام منڈے ٹو فرائیڈے، یور لافٹر او مائی گاڈ اٹس سو کنٹیجیس، اٹس جسٹ دا بیسٹ۔ اپیرنٹلی آئی ایم سرٹن آل دی ادر لسنرز ہیئر فیل ہیو دا سیم سینٹیمنٹس and are always missing you and waiting for your program. Stay blessed. Uff, kya baat hai. Thank you so much indeed. Kabhi kabhi main sochti hu, do I really deserve all this? Nalini Arsha, very grateful. Aur Ritu Gupta ko, have a great day. Many happy returns. Dinesh Popat ne London se Ritu Gupta ko wish kiya hai. And happy friends day hai aaj, best friends day to Sudhir Raithatha, brother of Avinash in Nairobi. We've been friends for 73 years. Well done. Kya baat hai? Dinesh Popat, I don't know if anybody else has that record. 73 years. Mujhe itna pata hai, Mrs. Dhanjal ne last time kaha tha ki 60 se bhi upar ki aapki friendship hai, 60 saal ki, kisi bachpan ki dost se jin ke saath aap mere khayal se nursery mein ikatthi thi, Mrs. Dhanjal. Ab ye second aaya hai jo message Sudhir Raitha tha, 73. We've been friends for 73. And Tushar Joshi and Munir in Kisumu. Kya baat hai? Dinesh Popat from Sidcup, London. Thanks for sharing this with us. A very good morning. Wish Ritu Gupta happy birthday. Shobna ki taraf se. Aur Lakshman Singh Jagdeo kehte hain, mere hamdam mere dost ka gana tha, meri dosti ko tarse, tu meri dosti ko tarse. Ji, Mohammad Rafi. Bahut khoob. Aur jaaye din bahar ke. Okay. آئے دن بہار کے کا کون سا گانا؟ اچھا ریکھا شاہ، انہوں نے میری تصویر مجھے بھیج دی ہے، کیا بات ہے، اتنا کچھ ہم کھا رہے ہیں، کہاں پر ہیں ہم، چلیے سنتے ہیں۔
9: ہیلو پروین جی، السلام علیکم، آپ کیسی ہو؟ میں ریکھا شاہ بول رہی ہوں۔ سب سے پہلے تو بے مثال انداز کے سبھی لسنرز کو ہیپی منڈے بولنا چاہتی ہوں، اور دوسرا پروین جی، آج فرینڈ شپ ڈے ہے تو میں نے تمہیں تمہاری اور میری تصویر بھیجی ہے، میں تمہیں کبھی نہیں بھول سکتی ہوں، تم ہی میری بیسٹ فرینڈ ہو، اور ہماری فرینڈ شپ پر کسی کی نظر نہ لگے۔ اور دوسرا پروین جی، ریتو گپتا جی آج اپنا جنم دن منا رہی ہے، تو مینی مینی ہیپی ریٹرنز آف دا ڈے ٹو ریتو جی، اوکے بائے۔
6: ریکھا اور میں بیسٹ فرینڈ، سمجھ، اگر آپ دیکھتے یہ تصویر اتنی خوبصورت ہے، جس نے بھی لی ہے بڑی اچھی تصویر ہے، بیسٹ فرینڈ شپ چھلک رہی ہے ریکھا اور ہمارے درمیان، تھینک یو ریکھا۔ اور دیپک وڈگاما، ہیپی برتھ ڈے ٹو ریتو گپتا اینڈ अरुणा टेलर, यस अरुणा टेलर को किसने, आप याद करें अरुणा टेलर को भी हैप्पी बर्थडे कहिएगा जरूर, उनके लिए दुआ भी कीजिएगा। रसिला, हैप्पी बर्थडे टू अरुणा टेलर एंड रितु गुप्ता, बहुत शुक्रिया आपका। मंजुला विश्वकर्मा,
10: अरविंद जी आज मैं रितु गुप्ता जी के लिए ये गाने की फरमाइश करती हूँ क्योंकि उनको ये गाना बहुत पसंद है, वो हमेशा फरमाइश करती हैं, नाहिद अख्तर का प्यार कभी करना ना कम, तो आप उनके लिए बजा दीजिए।
6: जी जी इनका फेवरेट है प्यार कभी करना ना कम, ओके जरूर आपकी जानिब से फरमाइश फॉर रितु गुप्ता। अच्छा सना काना, एंजॉय द ओल्ड मेलोडियस सॉन्ग्स, बहुत खूब अब तक। और रमेश हरिया जो हैं, अमीना जी का बर्थडे 3 नवंबर को है, रमेश हरिया ने बताया, थैंक यू रमेश, याद भी कराए कीजिएगा और उस दिन याद करवाइएगा। हैप्पी बर्थडे टू रितु फ्रॉम सैली डार इन लंदन, नॉट एवरीबडी विल अंडरस्टैंड योर जर्नी, दैट्स ओके, यू आर हेयर टू लिव योर लाइफ नॉट टू मेक एवरी वन अंडरस्टैंड। सैली या दिस वॉज गुड। अच्छा और आज उड़ता हुआ पंछी कहाँ से गुजरा है,